0: ఈనాటి వనితా లోకం కార్యక్రమం ఆకాశవాణి హైదరాబాద్ కేంద్రం నుండి వెలువడింది. ఆకాశవాణి సమయం 1:50 కావస్తుంది. మరికొద్ది క్షణాల్లో ఉర్దూలో వార్తలు ఢిల్లీ కేంద్రం నుండి రిలే.
1: ఆదాబ్, ఏ ఆకాశవాణి హై ఖబరో కే సాత్ మై హబీబు రహమాన్. भारत की सदारत में ब्रिक्स सरबराह मीटिंग नई दिल्ली में शुरू होने वाली है. दो रोजा सरबराह मीटिंग में आलमी रहनुमाओं की शिरकत के दरमियान आलमी तर्ज हुक्मरानी, कसीर जहती तजारत, सिक्योरिटी और सप्लाई चैन से मुतालिक उमूर पर तवज्जो मरकूज की जाएगी. वजीर आजम नरेंद्र मोदी आज शाम चीन के सदर शी जिनफिंग के साथ दो तरफा बातचीत करेंगे. जनाब मोदी ने मलेशिया के हमनसब अनवर इब्राहिम के साथ दो तरफा बातचीत की. उन्होंने आसियान भारत ताल्लुकात को मजबूत बनाने में मलेशिया की मुसलसल हिमायत को सराहा. वजीर आजम मोदी ने इथोपिया के अपने हमनसब डॉक्टर आबी अहमद अली, अबूजबी के वली अहद शेख खालिद बिन मोहम्मद बिन जायद अल नहियान और वियतनाम के वजीर आजम ले मिन हुंग के साथ दो तरफा मुदाकरा किए. यमन में हौसी बागियों ने बहेरे अहमर में वाक़ अहम तजारती गुजरगाह के कलीदी अहमियत के हामिल जजीरों पर कब्जा कर लिया है, जिससे बहेरे अहमर की अहम बहरी तजारतगाह पर उनकी गिरफ्त मजबूत हो गई है. सऊदी अरब ने हमले के बाद कलीदी तेल पाइपलाइन को बंद कर दिया है. भारतीय महकमे मौसमियात ने आज छत्तीसगढ़, तेलंगाना और विदर्भ में शदीद से बहुत शदीद बारिश के लिए ऑरेंज अलर्ट जारी किया है. हॉकी में भारतीय ख्वातीन की टीम ने जनूबी कोरिया को 1-5 से शिकस्त देकर जूनियर एशिया कप 2026 के फाइनल में जगह बना ली है. यह मुकाबला चीन के शहर मोची में खेला गया. और यूएस ओपन टेनिस में दिफाई चैंपियन आरियाना सबालिन्का आज रात न्यूयॉर्क के फाइनल में दूसरे दर्जे की खिलाड़ी एलेना रैबाकिना का सामना करेंगी. अब खबरें तफसील से. भारत की सदारत में ब्रिक्स सरबराह मीटिंग नई दिल्ली में शुरू होने वाली है. वजीर आजम नरेंद्र मोदी ने आज नई दिल्ली में 18वीं ब्रिक्स सरबराह मीटिंग के मौके पर इथोपिया के अपने हमनसब डॉक्टर आबी अहमद अली के साथ दो तरफा बातचीत की. वजारत खारजा ने एक बयान में कहा कि दोनों रहनुमाओं ने दो तरफा कलीदी शराकतदारी को मजीद मजबूत बनाने के लिए मुख्तलिफ उमूर पर तबादला ख्याल किया. दोनों रहनुमाओं ने इक्तसादी ताउन, दिफा और सलामती के शोबे में शराकतदारी और सलाहियत साजी समेत अहम शोबों में होने वाली पेशरफ्त का जायजा लिया. मीटिंग के दौरान वजीर आजम मोदी ने 18वीं ब्रिक्स सरबराह मीटिंग में इथोपिया की शिरकत को सराहा और कहा कि इथोपिया की मौजूदगी ने आलमी खित्ते जनूब की इज्तमाही आवाज को मजीद मजबूत बनाने में मदद दी है. वजीर आजम ने ब्रिक्स सरबराह मीटिंग के मौके पर जो भारत की सदारत में मुनाकिद हो रही है मलेशिया के अपने हमनसब अनवर इब्राहिम के साथ दो तरफा बातचीत की. दोनों रहनुमाओं ने तजारत व सरमायाकारी, दिफा, सिक्योरिटी और आवाम से आवाम के राबते समेत मुख्तलिफ शोबों में दो तरफा ताउन में होने वाली पेशरफ्त का जायजा लिया. दोनों रहनुमाओं ने इस साल फरवरी में वजीर आजम नरेंद्र मोदी के मलेशिया के दौरे के नतायज की पेशरफ्त का भी जायजा लिया. जनाब मोदी ने आसियान भारत ताल्लुकात को मुस्तहकम करने में मलेशिया की मजबूत हिमायत की तारीफ की. वजीर आजम मोदी ने वियतनाम के अपने हम मनसब ले मिन हुंग के साथ मीटिंग में ब्रिक्स में शराकतदार मुल्क की हैसियत से वियतनाम की शिरकत का खैर मकदम किया. वजारत खारजा ने कहा है कि मीटिंग के दौरान दोनों रहनुमाओं को दो तरफा ताल्लुकात में होने वाली पेशरफ्त का जायजा लेने का मौका फराहम हुआ. इस साल मई में वियतनाम के सदर तू लम के भारत के सरकारी दौरे के दौरान दोनों ममालिक के ताल्लुकात को मजीद जामे स्ट्रेटजिक साझेदारी की सतह तक ले जाया गया था. दोनों रहनुमाओं ने बाहमी दिलचस्पी के मुख्तलिफ इलाकाई और आलमी उमूर पर तबादला ख्याल किया और शराकतदारी को मजीद मुस्तहकम बनाने का इरादा किया. भारत और वियतनाम के दरमियान तवील अरसे से दोस्ती कायम है जो मुश्तरका तहजीबी विरसे, बाहमी एतमाद और इफहाम व तफहीम पर मबनी है. वियतनाम भारत की मशरक नवाज पॉलिसी का एक अहम सुतून और जनूबी मशरकी एशिया के साथ भारत के वसी तर रवाबित में एक अहम शराकतदार मुल्क है. वजीर आजम नरेंद्र मोदी ने अबूजबी के वली अहद शेख खालिद बिन मोहम्मद बिन जायद अल नहियान के साथ भी दो तरफा बातचीत की. वजीर आजम नरेंद्र मोदी आज चीन के सदर शी जिनफिंग के साथ भी दो तरफा मीटिंग करेंगे. पेश है एक रिपोर्ट.
2: ये छोटी कॉन्फ्रेंस ब्रिक्स मुल्कों की शमूलियाती हुक्मरानी और कसीरुल जहती को मजबूत करने पर मबनी इजलास के साथ शुरू होगी. इसके बाद ब्रिक्स रुकन मुल्कों के आला रहनुमा भारत मंडपम में मुनक़िद भारत इनोवेट्स नुमाइश का भी दौरा करेंगे. اس کے بعد وہ اجتماعی شجرکاری کریں گے اور وزیراعظم نریندر مودی کے ذریعے دیے جانے والے خصوصی عشائیے میں شرکت کریں گے. وہیں کل برکس سربراہ میٹنگ کے دوسرے دن منعقد ہونے والا اجلاس جدت ترازی، اشتراک اور استحکام، شمولیاتی عالمی ترقی کے لیے مستقبل کی تشکیل پر مبنی ہوگا. اس اجلاس میں رکن ممالک کے علاوہ بیلاروس، بولیویا، قزاقستان، کیوبا، ملیشیا، نائجیریا، تھائی لینڈ، یوگانڈا، ازبیکستان اور ویتنام جیسے معاون ممالک بھی شامل ہوں گے. برکس ممالک دنیا کی آبادی میں لگ بھگ 50%، عالمی جی ڈی پی میں 40% اور تجارت میں 25% سے زیادہ کی حصہ داری رکھتے ہیں. برکس ٹیم کے ساتھ اردو خبروں کے لیے ضمیر رضوی.
1: بیلاروس کے وزیر خارجہ ماکسیم ریزنکوف بھی آج صبح نئی دلی میں ہونے والی 18ویں برکس سربراہ میٹنگ میں شرکت کے لیے نئی دلی پہنچ گئے ہیں. بھارت اور بیلاروس کے درمیان دوستانہ تعلقات ہیں جن میں خصوصی طور پر دو طرفہ اور کثیر جہتی شعبوں میں وسیع پیمانے پر بڑھتا ہوا تعاون ہے. ویتنام کے وزیر اعظم لے من ہونگ بھی برکس سربراہ میٹنگ کے لیے نئی دلی پہنچے. ہوائی اڈے پر وزیر مملکت برائے شہری ہوا بازی مرلی دھر موہل نے ان کا استقبال کیا. بھارت اور ویتنام کے درمیان مضبوط جامع اسٹریٹجک شراکت داری قائم ہے جو دیرینا دوستی اور تعاون پر مبنی ہے. اس سے قبل آج صبح عالمی ادارے صحت ڈبلیو ایچ او کے ڈائریکٹر جنرل ڈاکٹر ٹیڈروس ادھانوم گھیبریسس بھی برکس سربراہ میٹنگ کے لیے دلی پہنچے. وزارت خارجہ نے کہا ہے کہ ان کا دورہ مشترکہ ترقی اور خوشحالی کے لیے صحت متعلق امور میں عالمی تعاون کی اہمیت کو اجاگر کرتا ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. صدر جمہوریہ دروپدی مرمو نے آج نئی دلی میں ایران کے صدر مسعود پزشکیان سے ملاقات کی. ایرانی صدر برکس سربراہ میٹنگ میں شرکت کے لیے قومی راجدھانی میں ہیں. اس سے پہلے انہوں نے کل وزیر اعظم نریندر مودی سے ملاقات کی تھی. دونوں رہنماؤں نے مغربی ایشیا کی موجودہ صورتحال پر تبادلہ خیال کیا. اس دوران وزیر اعظم نریندر مودی نے بھارت کے اس دیرینہ موقف کو دہرایا کہ سبھی معاملات کا حل بات چیت اور سفارتکاری کے ذریعے ہی نکالا جانا چاہیے. سعودی عرب نے اپنی اہم مشرقی مغربی تیل پائپ لائن کو عارضی طور پر بند کر دیا ہے. یہ اقدام مذکورہ تیل پائپ لائن کو ڈرون حملے کا نشانہ بنائے جانے کے ایک دن بعد کیا گیا ہے. سعودی عرب کی وزارت توانائی نے کہا ہے کہ پائپ لائن کو احتیاطی اقدام کے طور پر بند کر دیا گیا ہے. مشرقی مغربی تیل پائپ لائن سعودی عرب کے لیے انتہائی اہم ہے کیونکہ آبنائے ہرمز میں رکاوٹ کے بعد اسی پائپ لائن کے ذریعے سعودی عرب کو اپنا تیل برآمد کرنے میں مدد مل رہی تھی. یہ صورتحال ایران کی امریکہ اور اسرائیل کے ساتھ جاری جنگ کے دوران پیدا ہوئی ہے. بھارتی محکمہ موسمیات آئی ایم ڈی نے چھتیس گڑھ، تلنگانہ، ودربھ میں آج انتہائی شدید بارش سے متعلق اورنج الرٹ جاری کیا ہے. محکمہ موسمیات کے مطابق اتراکھنڈ، گجرات، کونکن، گوا، مدھیہ پردیش، چھتیس گڑھ اور مہاراشٹر میں بھی کل تک موسلادھار بارش کا امکان ہے. وہیں اوڈیشہ، تلنگانہ، مغربی بنگال اور شمال مشرقی بھارت کے حصوں میں بھی اسی کے موسمی حالات رہ سکتے ہیں. ہاکی میں بھارت نے آج چین کے موقع میں جنوبی کوریا کو 1-5 سے شکست دے کر خواتین جونیئر ایشیا کپ 2026 کے فائنل میں جگہ بنا لی ہے. یو ایس اوپن ٹینس کے مردوں کے سنگلز کے خطابی مقابلے میں 8ویں درجے کے کھلاڑی بین شیلٹن کا سامنا اعلیٰ درجے کے کھلاڑی الیگزینڈر زیوریوف سے ہوگا. جرمنی کے زیوریوف نے آج صبح کھیلے گئے پہلے سیمی فائنل مقابلے میں روس کے کھلاڑی کیرین خاچانوف کو 6-3، 7-6 اور 7-6 سے ہرایا. دوسرے سیمی فائنل مقابلے میں بیل شینٹر نے اپنے ہم وطن 11ویں درجے کے امریکی کھلاڑی فرانسس کو 4-6، 6-3، 6-3 اور 7-5 سے ہرایا. خواتین کے سنگلز مقابلوں میں دفاعی چیمپئن آریانا سبالینکا کا آج رات نیو یارک میں دوسرے درجے کی کھلاڑی ایلینا ریباکینا کے ساتھ خطابی مقابلہ ہوگا. آخر میں خاص خبروں کی سرخیاں ایک بار پھر. بھارت کی صدارت میں برکس سربراہ میٹنگ نئی دلی میں شروع ہونے والی ہے. دو روزہ سربراہ میٹنگ میں عالمی رہنماؤں کی شرکت کے درمیان عالمی طرز حکمرانی، کثیر جہتی تجارت، سیکیورٹی اور سپلائی چین سے متعلق امور پر توجہ مرکوز کی جائے گی. وزیر اعظم نریندر مودی آج شام چین کے صدر شی جن پنگ کے ساتھ دو طرفہ بات چیت کریں گے. جناب مودی نے ملیشیا کے ہم منصب انور ابراہیم کے ساتھ دو طرفہ بات چیت کی. انہوں نے آسیان بھارت تعلقات کو مضبوط بنانے میں ملیشیا کی مسلسل حمایت کو سراہا. وزیر اعظم مودی نے ایتھوپیا کے اپنے ہم منصب ڈاکٹر آبی احمد علی ابوظبی کے ولی عہد شیخ خالد بن محمد زائد النہیان اور ویتنام کے وزیر اعظم لے من ہونگ کے ساتھ دو طرفہ مذاکرات کیے. یمن میں حوثی باغیوں نے بحیرہ احمر میں واقع اہم تجارتی گزرگاہ کے کلیدی اہمیت کے حامل جزیروں پر قبضہ کر لیا ہے، جس سے بحیرہ احمر کی اہم بحری تجارت گاہ پر ان کی گرفت مزید مضبوط ہو گئی ہے. سعودی عرب نے حملے کے بعد کلیدی تیل پائپ لائن کو بند کر دیا ہے. भारतीय महकमे मौसमियात ने आज छत्तीसगढ़, तेलंगाना और विदर्भ में शदीद से बहुत शदीद बारिश के लिए ऑरेंज अलर्ट जारी किया है। और यूएस ओपन टेनिस में दिफाई चैंपियन आरीना सबालिन का आज रात न्यूयॉर्क के फाइनल में दूसरे दर्जे के खिलाड़ी एलिना रैबाकिना का सामना करेंगी। इसी के साथ खबरों का ये बुलेटिन खत्म हुआ।
3: गुड आफ्टरनून, दिस इज आकाशवाणी एंड आई एम शगुन चोपड़ा with the midday news. The headlines. BRICS summit under India's presidency to begin shortly in New Delhi. Focus on global governance, multilateralism, trade, security and supply chains. World leaders assemble for the two-day summit. Prime Minister Narendra Modi to hold bilateral talks with Chinese President Xi Jinping this evening. Prime Minister Modi holds bilaterals with his Malaysian, Vietnamese and Ethiopian counterparts, also confers with Crown Prince of Abu Dhabi. Houthi rebels in Yemen see strategic islands tightening grip on Red Sea shipping route. Saudi Arabia shuts vital pipeline after attack. Orange alert for heavy to very heavy rainfall over Chhattisgarh, Telangana and Vidarbha for today. And in hockey, Indian women team enters Junior Asia Cup 2026 final, defeating South Korea 5-1 in Mochi, China. And now the news in detail. The 18th BRICS Summit is set to begin at Bharat Mandapam in New Delhi this afternoon. The two-day grand event will bring together 11 major emerging and developing economies, including Brazil, China, Egypt, Ethiopia, Indonesia, India, Iran, Russia, Saudi Arabia, South Africa, and the UAE. During the high-level event, leaders of the BRICS member countries are expected to discuss key issues, including global governance, multilateralism, trade and investment, technology, food and energy security, healthcare, disaster resilience, and critical supply chains. The summit is being held under India's 2026 BRICS chairship with the theme Building for Resilience, Innovation, Cooperation and Sustainability. Several key world leaders will participate in the high-profile summit. Prime Minister Narendra Modi will be joined by Russian President Vladimir Putin, Chinese President Xi Jinping, South African President Cyril Ramaphosa, Egyptian President Abdel Fattah Sisi, Indonesian President Prabowo Subianto and Iranian President Masoud Pezeshkian. Now, we will cross over live to our correspondent Anupam Mishra, who's at Bharat Mandapam covering the event. So, Anupam, what is the immediate buzz right now inside the corridors of Bharat Mandapam?
4: The summit is set to begin here in Bharat Mandapam. It will begin shortly. The heads of state and heads of government have started arriving at the venue. Nearly after the closed session for 11 countries, will begin at the summit hall where they will deliberate on inclusive global governance, strengthening multilateralism. The leader of the BRICS country will also witness the Bharat Innovation Television. They will jointly plant trees and pose for family photos. Prime Minister Narendra Modi will host a gala dinner for the participating world leaders in the evening. Shravan, if we talk about India's leadership, has come a time of significant global transformation. International system reflecting economic, technological disruption, geopolitical uncertainty, climate change and resource pressures are adding further complexity to the situation. These interconnected challenges require cooperation that is inclusive, practical and responsive to diverse national circumstances. BRICS provides an important avenue for addressing challenges through dialogue and coordinated action. Shabun.
3: Thank you, Anupam. Really appreciate your specific coverage. Chinese President Xi Jinping has arrived in New Delhi to participate in the BRICS Summit 2026. Prime Minister Narendra Modi is scheduled to hold a bilateral meeting with the Chinese President later today. Foreign Affairs Minister of Belarus, Maxim Ryzhnikov, arrived in New Delhi this morning to participate in the 18th BRICS Summit in New Delhi. India and Belarus share warm and friendly relations marked by growing cooperation across a broad range of areas in bilateral and multilateral spheres. Prime Minister Narendra Modi today held bilateral talks with his Ethiopian counterpart Dr. Abi Ahmed Ali on the sidelines of the 18th BRICS summit in New Delhi. The Ministry of External Affairs said in a statement that the two leaders held discussions aimed at further strengthening the bilateral strategic partnership. Both the leaders reviewed progress across key sectors, including economic cooperation, defence and security partnership, and capacity building. The meeting built on Prime Minister Modi's historic visit to Addis Ababa in December 2025. The two leaders also exchanged perspectives on regional and international developments of mutual interest and reaffirmed their commitment to close cooperation in multilateral fora. During the meeting, Prime Minister Modi expressed appreciation for Ethiopia's partnership in the 18th BRICS summit and noted that its presence helped in reinforcing the collective voice of the Global South. Well, the BRICS summit is set to begin shortly, and on the sidelines, many bilaterals have taken place. And now, we are joined by Suparna, who is also at the venue. So, Suparna, can you tell us about the hectic engagements of